0: क्या आप भी चाहती हैं वो सुनहरी चमक जो सबको आपकी तरफ मुतवज्जे कर दे? तो फिर वक्त आ गया है नो टेंशन गोल्ड ब्यूटी क्रीम का। ये सिर्फ एक क्रीम नहीं, ये है जादू जो आपकी जिल्द में लाए नरमी, ताजगी और गोल्ड जैसा निखार। खालिस गोल्ड पार्टिकल्स के साथ ये जिल्द को बनाए नरम, चमकदार और पुरकशिश। चाहे दफ्तर का वक्त हो या किसी पार्टी का प्लान, नो टेंशन गोल्ड ब्यूटी क्रीम दे आपको वो कॉन्फिडेंस जो सबको हैरान कर दे। और सबसे खास बात, ये हर स्किन टाइप के लिए परफेक्ट है, ड्राई, ऑयली या सेंसिटिव। बस लगाएं और खुद देखें जादुई फर्क। नो टेंशन गोल्ड ब्यूटी क्रीम, खूबसूरती, नरमी और चमक का सुनहरी इम्तिजाज। नो टेंशन, जस्ट गोल्डन परफेक्शन।
1: आईने में वो देख रहे थे बहारे हुस्न, आया मेरा ख्याल तो शर्मा के रह गए।
2: हमारे हसीन चेहरे का सीक्रेट नो टेंशन ब्यूटी क्रीम।
1: 5 डेज ब्यूटी प्लान के साथ लाए इतना निखार जो रहे हमेशा बरकरार, बिना किसी साइड इफेक्ट के।
2: नो टेंशन ब्यूटी क्रीम में मौजूद फ्रूट एक्सट्रैक्ट जो आपकी स्किन को करे बिल्कुल साफ, जिल्द को बनाए मुलायम और चमकदार।
1: 5 दिन में शर्तिया रंग गोरा करे कि यकीन करना मुश्किल हो जाए। अब आपका क्या ख्याल है?
2: आप नो टेंशन ब्यूटी क्रीम हर अच्छे मेडिकल स्टोर, कॉस्मेटिक स्टोर से आसानी के साथ ले सकते हैं। नो टेंशन ब्यूटी क्रीम, आपकी खूबसूरती का राज। मजीद मालूमात और तफसीलात के लिए इस नंबर पर राबिता करें 0311-720-5726।
3: السلام علیکم، ز بلال ٹیلر دو باجان زما مینوالو تو ما په خوخه استعمال کوي نو ټینشن کریم د نو ټینشن ټول پروډکټس چې خو د اعتماد سره کار کوي د به تور د کار سپین دی نو ټینشن زنده باد
4: السلام علیکم زیم رحمان شاه د کوټی نیرنا زما مشوره نو ټینشن یعنی کی تاسو نو ټینشن استعمال کئ او زته ډیر زیات مطمئنه یم او ما استعمال کړی دی او مال 100% رزلټ راکړی دی د به تور دی او کار مکمل ټک سپین دی نو ټینشن زنده باد
5: السلام علیکم زین صدام خان د باجانا زما په خوخه یو کریم استعمال کئ نو ټینشن د به تور دی کار سپین دی نو ټینشن زنده باد
6: زیم سجاد ارمانی او زما مشوره نو ټینشن کریم استعمال کئ زکه چې موږ استعمال کړی دی او موږ 100% رزلټ راکړی تاسو لپاره تخپره نو ټینشن کریم د به تور دی او کار مکمل سپین دی
7: سړیا درور وادنی هم په سر را لیا مخ می ټول د دانو تیر سرو ډک تډا بس کیږي
8: خود غم مکا وا زب تعالی داسې کریم راوړم چې په یو سورجو کې بستا مخ مکمل صفاشي
7: تا خو مال ډیر کریم نه راړل خو یو مون